0: जोजोलप्पा
1: खाजालो
2: झोरले
3: लास्तो फ्याफुल्ला
4: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।